0: इस्लामाबाद के अंदर आपका जो मतलब फेडरल कमीशन है वो उस केस को फॉलो अप कर रहा है, तो मेरे ख्याल में शायद हर मसले का हल इस पे ना होता हो, लेकिन हो तो रहा है कुछ ना
1: अच्छा,
0: कुछ।
1: अच्छा, अब मैं आपसे ये पूछना चाहूँगी कि मुझे थोड़ा सा, क्योंकि आपका ख़ुद ताल्लुक जो है वो एक तरह से अदालती निज़ाम के साथ है, आप उसके अंदर वकील हैं, और आप मुझे ये बताइए कि बावजूद इतनी गारंटीज़ होने के, इतने कमीशंस होने के, अभी भी आपको लगता है कि जो हमारी अकलियतें हैं इंसाफ तक उनकी रसाई जो है वो मुश्किल है, और उसकी क्या वजूहत, क्या सोशल वजूहत आपको नज़र आती हैं?
0: बिल्कुल मुश्किल है, इसमें कोई दूसरी राय नहीं है, बिल्कुल मुश्किल है, इंतहाई मुश्किल है। उसकी वजह यह है कि आपका जो निज़ाम इंसाफ है वो अपडेटेड नहीं है, वो थका देने वाला है।
1: बिल्कुल ठीक है,
0: आपका निज़ाम इंसाफ जो है वो इतना आसान नहीं है कि वो आपको ऑटोमेटिकली इंसाफ जो है वो मुहैया करे। तो जिस तरीके से आप, अगर प्रिविलेज नहीं है आपके पास, रिसोर्सेज नहीं है आपका, एक महरूम या मार्जिनलाइज्ड तबके के साथ आपका ताल्लुक है, तो इंसाफ जो है वो हासिल करना और मुश्किल हो जाएगा। आर्टिकल 37 जो है वो कहता है इनएक्सपेडिशियस जस्टिस की बात कर, इनएक्सपेंसिव एंड एक्सपेडिशियस जस्टिस, दो लफ्ज़ हैं कि सस्ता और फौरी इंसाफ, लेकिन वो चैप्टर 2 है, प्रिंसिपल ऑफ पॉलिसी में आता है कि रियासत कहती है कि हम सस्ता और फौरी इंसाफ मुहैया करेंगे, लेकिन ये प्रिंसिपल है जितनी जल्दी मुमकिन हो सका। अब बात यह है कि इतने साल गुजर गए, अभी तक मुमकिन नहीं हो सका। उसकी वजह यह है कि आपको ये भी देखना पड़ेगा कि आपकी कितनी इन्वेस्टमेंट है, आप इंसाफ के निज़ाम के अंदर इन्वेस्ट कितना कर रहे हैं। कोई काम पैसों के बगैर नहीं हो सकता, हर काम के लिए आपको फाइनेंशियल और ह्यूमन रिसोर्सेज चाहिए। अभी रिसेंट एक बात है जो, जहां पिम्स के वाक़े की बात हो रही थी, तो इसमें मैं किसी को भी एग्जोनरेट करने की बात नहीं कर रहा और किसी की भी नाअहली को मैं उसकी प्ली नहीं कर रहा, लेकिन एक और भी डिस्कशन चली है कि हमें ये भी देखना होगा कि एक डॉक्टर जो है वो कितने लोगों को सर्विसेज देता है, कितने लाख लोगों के ऊपर। एक तो पता चला कि वो पता नहीं 140-145 डॉक्टर्स और 15-16 लाख लोग शायद समथिंग जो फैसिलिटीज़ के लिए। तो ये भी देखना होगा कि किसी भी जज की जाके आप कॉज लिस्ट देखें, उसके पास जो है वो 100-150 की कॉज लिस्ट होगी। आज भी, अभी भी आप जाके उसको देख लें डिस्ट्रिक्ट कोर्ट में, आप टाइम को तकसीम कर लें, आपके पास 8 घंटे अगर काम करने का वक्त है, 8 घंटे में आप उसके अंदर ब्रेक्स निकालें, दूसरी तीसरी चीज़ें निकालें, 7 घंटे भी करें, 150 केसेस को आपने सुना, आप कितने मिनट देंगे? आप देखें हाई कोर्ट के अंदर, आप देखें अगर एक जज के पास जो है वो 60-70 केसेस लगे हुए हैं, अब उसने आपको पता एक जजमेंट जो है, जो अभी कल परसों एक जो ये चाइल्ड मैरिज के ऊपर ही जो जजमेंट आई, तो वो अब 8-10 सफ़े की जजमेंट है, आपको एक एक लफ्ज़ सोच के लिखना है, रेलेवेंट केस लॉ लिखना है, रेलेवेंट आपको लॉ लिखना है, तो कितना टाइम लगेगा? तो उसके अंदर आप कितने केसेस को देख सकते हैं? मेरा नहीं ख्याल कि ह्यूमनली अगर आप सही तौर पे सुने तो आप 4-6-10 केसेस को एक दिन में सुन सकते हो, तो जब आप 50 सुनने होंगे तो फिर क्या होगा, फिर डिले होता रहता है।
1: बिल्कुल ठीक। अच्छा, मुझे आप ये बताएं कि अब थोड़ा सा हम इस तरफ आ जाएं, ये तो हमने एक तरह से स्टैब्लिश तो कर लिया कि हाँ ज़रूरत है, जिसमें कई चीज़ें आती हैं, क्योंकि इंसाफ तक रसाई जो है वो एक पैसे का, पैसा खर्च करने का अमल है, जो कि हम, जो हमारी अकलियतें जो हैं वो हमारे मुल्क में, हम जानते हैं कि वो गरीब तबके से, ज़्यादातर गरीब तबके से ताल्लुक़ रखती है, उनके लिए इनएक्सपेंसिव नहीं है इंसाफ का हसूल है। इसके साथ साथ और भी कई वजूहात हैं जो आपने बयान की, कि अदालतों पे लोड कितना है, और क्या इम्प्लीमेंटेशन प्लान बनाते हुए सोचा गया था कि कितना पैसा लगाया जाएगा कि ये सारी चीज़ों को नाफिज़ुल अमल किया जाए, कितना जो लॉ इन्फोर्समेंट एजेंसीज़ हैं उनको कितना ट्रेन किया गया है कि वो इन चीज़ों को कैसे हैंडल करें, वकील जो हमारे जजेस हैं उनको कितना ट्रेन किया गया, तो ये सारी चीज़ें भी एक तरह से बिल्कुल वो रखती हैं। आपके ख्याल में जो सिविल सोसाइटी इदारे हैं जो कि ह्यूमन राइट्स के ऊपर काम करते हैं, आपके ख्याल में कि वो किस तरह अकलियतों के लिए इंसाफ के हसूल को आसान बना सकते हैं?
0: सबसे पहली बात ये है कि मुझे मेरे हक का पता होना चाहिए,
1: बिल्कुल,
0: जो कि ऑलमोस्ट नापैद है। हमारे लोग मायूस ज़्यादा हैं, जानने की कोशिश कम करते हैं, सुनते ज़्यादा हैं, पढ़ते थोड़ा हैं, और सुनी सुनाई बात पे ज़्यादा यकीन रखते हैं। तो सबसे पहली बात तो ये है कि अगर ये जो भी सिविल सोसाइटी ऑर्गेनाइजेशंस हैं, अगर वो پہلی بات یہ کہ آگاہی کو پھیلا سکیں, مجھے یہ یقین دلا سکیں کہ میرا, مجھے بتا سکیں اور مجھے یہ یقین دلا سکیں کہ یہ میرا حق ہے, اس کے لیے یہ ادارے موجود ہیں میری مدد کرنے کے لیے اور یہاں سے میں مدد لے سکتا ہوں, یہ بہت بڑا کنٹریبیوشن ہوگا. صرف بتا دینا کہ پورا میکنزم, میں نے جیسے کہا کہ انسٹیٹیوشنز ٹھیک ہے ان کی کیپیسٹی کا ایشو ہو سکتا ہے, لیکن انسٹیٹیوشنز جو ہیں وہ موجود ہیں. دوسرے لیول کے اوپر بات یہ ہے کہ لوگوں کا اداروں کے اوپر جو اعتماد ہے نا, اس کو بحال کرنے کی ضرورت ہے.
1: بالکل,
0: ہمارے لوگ بنیادی طور پہ مایوس ہیں, ان کو الٹیمیٹلی اگر آپ دیکھیں مایوس ہیں لیکن جاتے پھر وہی ہیں, لڑتے ہیں تو کہاں جاتے ہیں, پولیس کے پاس ہی جاتے ہیں نا, گھر بیٹھ کے تو مسئلہ حل نہیں کرتے. اچھا پھر اگر آپ کا اور میرا پراپرٹی کا ڈسپیوٹ ہوا, کورٹ میں جائیں گے نا, انہیریٹنس کا ڈسپیوٹ ہے کورٹ میں جائیں گے, فیملی میٹر ہے, کوئی پرسنل لا کا ایشو ہے, کورٹ میں تو جائیں گے. اسی لیے آپ کے ملینز, تقریباً رفلی میرا خیال ہے کہ 2.3 ملین کیسز جو ہیں وہ پینڈنگ پڑے ہوئے, یعنی کہ جاتے تو ہم پھر بھی عدالت میں ہیں لیکن ساتھ ہی اسی عدالت کے دروازے کے باہر کھڑے ہو کے ہم کہتے ہیں کہ یہ مجھے انصاف نہیں دے گی. یعنی کہ اعتماد نہیں ہے انسٹیٹیوشنز کے اوپر, جو ہے آپ کو پورے طور پہ اعتماد کے ساتھ لے کے چلنا. ایک اور جو بہت بڑا مورل ایشو ہے, وہ مورل ایشو یہ ہے کہ ہم کسی بھی طور پہ کوئی بھی بندہ, یہ میں آؤٹ آف پریکٹس آپ کو اپنی بات کر رہا ہوں, کہ جب کوئی بندہ ہمارے پاس مسئلہ لے کے آتا ہے نا, تو وہ آدھا سچ بولتا ہے, وہ آدھی بات کرتا, صرف اتنی سی بات جس کے ساتھ اس کو فائدہ ہو, وہ کبھی پوری بات نہیں بتاتا. اور اسی کے فائدے کے لیے اس شخص سے بات پوچھنے میں کئی مہینے لگ جاتے ہیں.
1: بالکل صحیح.
0: اچھا اسی طریقے سے آپ پولیس کے پاس جاتے ہیں, آپ اپنے حصے کی بات بتاتے ہیں, آپ کورٹ میں, ایک جج صاحب کو میں کوٹ کر رہا ہوں کہ ایک دفعہ انہوں نے کہا کہ عدالتیں سارا کچھ کر لیں گی لیکن سچے گواہ کہاں سے لے کے آئیں, گواہی تو دوسرے بندے نے دینی ہے اور میں نے لکھ لینی ہے. اب میں, مجھے پتا ہے یہ بھی ٹھیک نہیں کہہ رہا, یہ بھی ٹھیک کہہ رہا, یہ بھی ٹھیک نہیں کہہ رہا. میں ایگزیکٹلی اپنا آپ کو ایکسپیرینس بتاؤں کہ ایک بڑا سینئر ایج کا شخص تھا میں نے, اور وہ بالکل بلیٹنٹلی بات, سب کو پتا تھا کورٹ میں کہ یہ بات ایسی نہیں ہے, لیکن وہ کورٹ میں اسٹیٹمنٹ دے رہا. اس نے کہا, میں نے کہا سر تھوڑا بہت رمضان ہے اور آپ مطلب بزرگ آدمی ہیں تو کچھ تو خیال کریں, آپ حلف پہ ہیں. تو اس نے کہا, مجھے یہ اگلے والے جہان والی باتوں سے نہ ڈرائیں, وہ میں خود حساب لگا لوں گا, آپ یہاں والا بھگتے. تو کہنے کا مطلب یہ کہ ہمیں جھوٹ بولنے سے نہ شرم آتی ہے نہ ہی ہمیں ڈر لگتا ہے. یہ کلیکٹیو مورل ایشو ہے ہماری سوسائٹی کا. اگر کوئی سوسائٹی کی آرگنائزیشن ان دو تین چیزوں میں کنٹریبیوشن کر لے, آپ یقین کریں کہ اس کا کانسیکوینشل سوسائٹی کے اندر جسٹس کی صورت میں نکلے گا.
1: بالکل ٹھیک ہے. تو بہت ضروری ہے کہ ہم دیکھ سکیں کہ اگر میڈیشن کی کوئی چیزیں نکلی ہیں اور جو حکومت سپورٹ بھی کر رہی ہے, تو ہم اپنے رویے چینج کریں, ہم عدالتوں میں لڑائی کے لیے نہ جائیں بلکہ اپنے مسائل کو حل کرنے کے لیے جائیں. اس کے ساتھ ہی آج کے پروگرام کا وقت ختم ہوا. اگلے پروگرام کے ساتھ حاضر ہوں گے. خدا حافظ.

0: से पड़े होंगे और वो तुम ले लो। अल्लाह के रसूल ने तवक्कुल को खुद बता दिया कि तवक्कुल क्या होता है ना। हजूर एक सहाबी थे तो उन्होंने कहा, या रसूलल्लाह ऊंट पकड़ा हुआ है, उसकी रस्सी पकड़ी हुई है, तो इसको खुला छोड़ दूं और अल्लाह पर तवक्कुल करूं? हजूर ने फरमाया नहीं, इसको बांधो और फिर उसकी हिफाजत में अल्लाह पर भरोसा और तवक्कुल करो। तो आपने खानदानी मनसूबा साजी करनी है, प्लान करना है, अपने वसाइल को सामने रखते हुए। देखें आपके बच्चे हैं ना, आप ये नहीं चाहेंगे कि उनकी अच्छी देखभाल हो, अच्छी परवरिश हो, अच्छी नशोनुमा और निगहदाश्त हो, और उसकी जो माँ है उसकी सेहत, वो आप नहीं चाहेंगे कि वो सेहतमंद और तवाना, तभी तो वो उसकी परवरिश कर सकेगी ना। अगर वो खुद बीमारियों का शिकार है तो कैसे वो उनकी परवरिश कर पाएगी।
1: और हम कई दफा कोई खबरें पढ़ते हैं कि जचगी के दौरान माँ चली गई, कितना बड़ा दुख पीछे उस खामन के लिए, उस हस्बैंड के लिए, उस नौजायदा के लिए भी तो दुख उम्र भर का
0: बिल्कुल
1: छोड़ गई। तो ये हम कुरान पाक को तजुर्मे के साथ पढ़ने का कितना जनरली मैंने देखा कि हमारी कौम को इतना शौक है नहीं
0: जी,
1: तो आप जैसे स्कॉलर्स की मौजूदगी का फायदा उठाते रहे। डॉक्टर साहब कुछ ये बताइए कि कोई ऐसी आयात हैं कुरान पाक में जहां वाज़े तौर पर कोई गाइडेंस दी गई हो वक्फा कितना होना चाहिए या वक्फा करना प्लान करना जरूरी है नहीं है, कुछ इस हवाले से रहनुमाई है कुरान पाक?
0: एक तो मैंने आपको बता दिया कि वो एक वाज़े क्लियर प्रिंसिपल दे दिया है,
1: क्लियर प्रिंसिपल,
0: कि ये आपकी सवाबदीत के ऊपर है, आपने अपने वसाइल को देकर डिसाइड करना है। एक सूरतुल बकरा की आयत नंबर 233 में अल्लाह ताला ने फरमाया है, वल वालिदातु युर्दिअना औलादहुन्ना हौलैनि कामिलैन, कि जो माएं हैं वो अपने बच्चों को 2 साल मुकम्मल, ये देखें ये मुकम्मल का ये तर्जमा है कामिलैन, मुकम्मल कंप्लीट 2 ईयर्स आपने बच्चे को दूध पिलाना है। तो ये
1: मुकम्मल के लफ्ज के बगैर भी हो सकती थी कि भाई 2 साल तक मुकम्मल पे जो है जोर दिया।
0: यहाँ से आपको इसकी इम्पोर्टेंस का अंदाजा होगा कि कुरान मजीद ने इसके ऊपर जोर दिया है कि मुकम्मल 2 साल दूध पिलाएंगे बच्चे को। तो जब आप 2 साल मुकम्मल पिला रहे हैं बच्चे को दूध, तो 2 साल का तो नेचुरली वो वक्फा आ गया है, ठीक है। और लेकिन ये नहीं है कि ये 2 साल है, उसके बाद भी आप 3 साल 4 साल अपने वसाइल को और वो बाकी सारी चीजों को देकर
1: तो
0: कर सकते हैं।
1: सास और नंद जो पीछे पड़ जाती है कि अभी शादी हुई है, फौरन खुशखबरी, पहला बच्चा हुआ है साथ ही दूसरा बच्चा, उनको फिर ये कुरानी आयात हम कैसे बतलाएं समझाएं?
0: हम अपने फैसले जो है वो सास और नंद और दीगर रिश्तेदारों से वो करेंगे तो फिर तो मुश्किलात आनी। देखिए अल्लाह ताला ने हमें पैदा किया है, वो हमें बेहतर जानता है कि हमारे लिए क्या बेहतर है, हमारे बच्चों के लिए क्या बेहतर है ना। तो उसने ये हुक्म दिया है, ये कुरान मजीद में है कि आपने मियां बीवी ने खुद फैसले करने हैं। आप देखें दूध छुड़ाने के हवाले से कुरान का, फइन अरादा फिसालन अन तुराद मिनहुमा वतशावुरिन, तुरादी का मतलब है बाहमी रजामंदी से, मियां बीवी ने बाहमी रजामंदी से वतशावुरिन और बाहमी मुशावरे से फैसले करने हैं।
1: ये भी नहीं कहा कि मियां करेगा या ये बीवी का हक है, बाहमी मुशावरा।
0: नहीं देखें ये इस्लाम में ये नहीं है कि मर्द को मर्द होने की वजह से कुछ एक्स्ट्रा राइट्स दिए जाते हैं, दोनों को लिर्रिजाली नसीबु मिम्मा इक्तसबु वलिन्निसाई नसीबु मिम्मा इक्तसबना, औरतों के लिए भी हुकूक और फराइज हैं, सेम उसी तरह मर्दों के लिए भी हुकूक और फराइज हैं, मुमासलत है, बराबरी है, इंसान यही तो इस्लाम है कि ये मुसावात का दीन है, ये बराबरी के हुकूक और फराइज देता है।
1: अब देखिए कि हम कहते हैं मुकम्मल ज़ाब्ता हयात
0: जी,
1: वो तब ये आयात नाजिल हुई और अब मेडिकल साइंस ने ये प्रूव किया है कि जी 6 मंथ्स की एक्सक्लूसिव ब्रेस्ट फीडिंग होनी चाहिए, 2 साल तक माँ को दूध पिलाना चाहिए। तो ये चीजें मैं कभी कभी देखता हूँ तो मैं तो शश्तर रह जाता हूँ कि और सुभान अल्लाह दिल से निकलता है। तो अब ये जो मेडिकल साइंस और जो इंटरनेशनल कोड्स हैं मेडिकल कोड्स, इनको आप क्या समझते हैं कि जैसा WHO के कोड्स हैं उनको फॉलो करना हुकूमतों के लिए भी कितना जरूरी है?
0: देखिए बहुत इस्लाम में कितना वाजे हुक्म दिया है कि 2 साल तक माँ का दूध है, माँ का दूध। और बदकिस्मती के साथ हमारे यहाँ ये मुआशरे में चल रहा है कि ये थोड़ा कम हो रहा है, मदर फीड जो है वो बावजूद वो नहीं उस तरफ जा रहे,
1: डब्बे का दूध पिलाना बड़ा और वो समझा जाता है कि वाजिबा डब्बे का दूध पिला रहे।
0: हालांकि मेडिकल साइंस ये बताती है कि जो माँ का दूध होता है खास तौर पर पैदाइश का जो पहला घंटा है, गोल्डन आवर जो होता
1: golden
0: है
1: hour.
0: उसमें जो दूध आता है वो गाढ़ा होता है, जर्दी माइल और कम मकदार में होता है, लेकिन उसमें जो वाइटमिन्स हैं, प्रोटीन्स, मिनरल्स, कार्बोहाइड्रेट्स, वो इतनी मुतवाजन मकदार में होते हैं कि बच्चे की सेहत के लिए वो बहुत मुफीद हैं।
1: कहते हैं जी वो ऐसी उसकी इम्यूनिटी डेवलप हो जाती है कि फिर पूरी जिंदगी उसकी बॉडी کو وہ ایسی طاقت مل جاتی ہے عمر بھر کے لیے.
0: بالکل, امیون سسٹم اتنا اسٹرانگ رہتا ہے اور بیماریوں سے محفوظ رہتا ہے. اچھا, اس میں ایک میں ایک ریسرچ بھی ہے, وہ بھی بتانا چاہوں گا کہ ایک ماریا کوئگلی نے ایک ریسرچ کی تھی کہ وہ بچے جنہوں نے فارمولا ڈبے کا دودھ پیا ہے اور جنہوں نے ماں کا دودھ پیا ہے, اور ماؤں کو کہا کہ آپ نے ان کے رویوں کو آبزرو کرنا ہے. آپ نے آبزرو کیا کرنا ہے کہ جھوٹ بولنا, چوری کرنا, بے چینی, بےتاب رہنا, اور پھر ماں کے ساتھ چپکے رہنا, ان رویوں کو چیک کرنا ہے. تحقیق نے یہ بتایا کہ جن بچوں نے ماں کا دودھ پیا تھا تو 6% مسائل یہ والے ان میں دیکھنے میں آئے, اور جو ڈبے کا دودھ پینے والے بچے تھے 16% مسائل ان میں نظر آئے. یہ جو اوپر میں نے مینشن کیا
1: 10% کا فرق تھا,
0: 10% کا فرق ہے. تو یہ کس وجہ سے آ رہا ہے؟ ماں کا دودھ اور ڈبے کا دودھ, ہمیں اس کی اندازہ نہیں ہے. ہم نے جسمانی طور پر تو دیکھا کہ ماں کا دودھ کتنا امپورٹنٹ ہے بچے کی صحت کے لیے, اس کے ساتھ ساتھ جو اس کے رویے ہیں اس کے لیے بھی یہ بہت ضروری ہے.
1: اچھا, آخر میں ڈاکٹر صاحب آپ سے میں ضرور جاننا چاہوں گا, کیونکہ اس وقت ریڈیو پہ بے شمار لوگ ہمیں لاکھوں کی تعداد میں سن رہے ہیں پورے پنجاب میں, جو پنجاب گورنمنٹ کا پنجاب فیملی پلاننگ پروگرام ہے, جیسا کہ میں پروگرام کے آغاز میں کہہ رہا تھا, اس وقت بہت پوری ہیلتھ فیسلٹیز میں اس طرح کی مشاورت اور خاندانی منصوبہ سازی کے حوالے سے پوری فیسلٹیشن موجود ہے. باہمی فیصلہ بچہ کب کرنا ہے, اس کے علاوہ بھی میاں بیوی اکٹھے جا کے ان فیسلٹیز پہ شرم محسوس کرتے ہیں کہ ارے اچھا اب ہم ہیلتھ فیسلٹی پہ جا کے یہ سوال کریں یا اس میں ہم مشورہ لیں. آپ کو اتنے لوگ فالو کرتے ہیں, خاص طور پہ اس وقت جو ینگ کپلز ہیں ہمارے, وہ نوجوان ہیں جین زی جو کہ یو نو جو فیوچر کے پیرنٹس ہیں, ان کو آپ کیا کہیں گے کتنا ضروری ہے گورنمنٹ کی ان ہیلتھ فیسلٹیز کو استعمال کرنا؟
0: دیکھیں, اگر حکومت آپ کو ہیلتھ فیسلٹیز پرووائڈ کر رہی ہے تو یہ آپ کے لیے ضروری ہے کہ آپ ان کو اویل کریں جا کر. ہم تو یہی روتے رہتے ہیں کہ حکومت کچھ نہیں دیتی, کچھ نہیں کرتی. تو اب اگر حکومت آپ کو یہ ہیلتھ فیسلٹیز دے رہی ہے تو آپ جائیں اور اپنے جو ایشوز ہیں وہاں پر ایکسپرٹ بیٹھے ہوئے ہیں, میڈیکل ایکسپرٹ بیٹھے ہوئے ہیں آپ کے معالجی, وہاں پر جا کے ان کے ساتھ اپنے جو ایشوز ہیں وہ ڈسکس کریں. آپ وہ بھی لیجئے, مشاورت بھی کریں, اور پھر جو دیگر فیسلٹیز ہیں آپ وہ بھی جا کر اویل کریں. اور اس میں کوئی شرم حیا والی بات نہیں ہے. ہمارے یہاں تو چلتے ہیں دین میں کوئی حیا نہیں ہے, یعنی کوئی بھی آپ کے کوئی ایشو ہے, دینی مسئلہ ہے, تو آپ بالکل بغیر ہیزیٹیشن کے آپ مفتی صاحب کو, مولانا صاحب کو بتائیں. اور اسی طرح جو ڈاکٹر ہے اس کے سامنے بھی کوئی حیا نہیں ہے, کیونکہ اگر وہاں پہ ہیزیٹیٹ کریں گے دین کے معاملے میں ایمان چلا جائے گا, اور ڈاکٹر کے سامنے ہیزیٹیشن میں رہیں گے تو آپ کی جان چلی جائے گی. تو آپ کوئی اس معاملے میں ہیزیٹیشن نہیں ہے, آپ جائیں, فیسلٹیز آپ کو مل رہی ہیں, جا کر ان کو اویل کریں. ہر طرح کی فیسلٹیز جو بھی اویلیبل ہیں وہ لازمی ان کو اویل کریں تاکہ ایک صحت مند خاندان جو ہے وہ تشکیل دیا جا سکے.
1: ڈاکٹر ساجد محمود الازہری صاحب, بہت بہت شکریہ آپ نے ہمارے اس ریڈیو پروگرام, اس ریڈیو پوڈ کاسٹ کے لیے وقت نکالا. ساتھیو, جہاں جہاں بھی اس وقت میری آواز پہنچ رہی ہے, ڈاکٹر صاحب نے دریا کو کوزے میں بند کیا ہے, اور یہ پچھلے 15 منٹ کی گفتگو اگر آپ نے سنی ہے تو اس میں سے جو بھی آپ نے سمجھا دوسروں تک ضرور پہنچائیے گا. ہمارا دین زندگی کو آسان کرنے کے لیے ہے, اللہ سے محبت کرنے کے لیے ہے, اس کی باتوں پہ عمل کرنے کے لیے. تب تک وہ ممکن نہیں ہوگا جب تک ہم اس کو آسان نہیں سمجھیں گے. اس کا خوف اپنے دل میں ڈالنا اور خدا سے پیار, اللہ سے ڈرنا بہت ضروری ہے, لیکن اس سے محبت کرنا بھی بہت ضروری ہے. وہ تبھی ہوگی کہ آپ قرآن و حدیث میں جو ہمارے لیے رہنمائی رکھی گئی ہے اس پہ عمل کریں. خوش رہیے, ملیں گے پھر, خدا حافظ.
2: There's music, and then there's magic. One above, FM 101. درد سے بھری میری یہ کہانی ہے, نہ بات کرنی نہ تجھ کو سنانی, سوچو